0: मदीना है, आपका घर है, और कोराम बच जाएगा। ला यौमो यौमो बाबा अब्दुल्ला, मेरे मौला आप करबला में होते, आपका फर्जंद तलवारों नेजों पत्थरों की जद के अंदर है, और एक नन्ही सी बच्ची दौड़ती हुई आ रही है, और ये कहती होगी ना मारो मेरे बाबा को, लेकिन कोई कोराम न मचा, कोई शोर न हुआ, बल्कि उस बच्ची को ताजियानों और तमाचों से दूर कर दिया। अरे वो बच्ची भी बिल्कुल अपनी दादी जैसी शबाहतें रखती है, वहां दरवाजा जला, यहाँ दामन जल गया। बाकी मेरी जुर्रत नहीं जनाब सैयदा के लिए कहूं, मगर इस बच्ची को तमाचे लगे, खुद आपको ऐसे रोए कि जैसे घर में जनाजा आने वाला है, ऐसे क्रिया करे जैसे सब कुछ खत्म हो गया है। आजादारन हुसैन ऐसा है जिसकी मां पहली मुहर्रम को मदीना छोड़ दे और अपनी टूटी हुई पसलियों से शहर शहर गली गली न छोटा आजा खाना देखे न बड़ा आजा खाना देखे, और आए और आजादारों के पुरसे को लेकर जाए। अरे वो हुसैन के दस्ते करबला की तरफ रवाना हुआ है, और एक छोटी सी बच्ची जो आज भी शाम के जिंदान में यही कह रही है, ऐ मेरे बाबा के आजादारों जब करबला जाना तो मेरा भी बाबा को सलाम देना।
1: ہمیں ان کے ناصروں کے مددگاروں میں شمار فرما، حاضرین کی تمام جائز خواہشات کو پورا فرما، جو لوگ مریض ہیں مورد نظر پروردگار میں شفا کاملہ عطا فرما، جہاں بھی مقاومت کی جنگیں لڑی جا رہی ہیں، ایران ہو، یمن ہو، لبنان ہو، عراق ہو، پروردگار ان سب کی حفاظت فرما، پاکستان کو عزت اور استحکام عطا فرما، پاکستان کے دشمنوں کو دہشت و نابود فرما، مجلس ماتم عزاداری جلوس جہاں کی حفاظت فرما، علماء اکرام مراجع اکرام کی حفاظت فرما، رہبر معظم سید مصطفیٰ خامنائی کو طول عمر اور سلامتی عطا فرما، پروردگار ہمیں اور ہمارے امام کو ہم سے راضی فرما، اللہم ارزقنا زیارت الحسین فی الدنیا و شفاعتہ فی الاخرہ صلوات محمد و علیہ وسلم۔